بسم اللہ الرحمن الرحیم. السلام علیکم تمام تر سنتے ہوئے سماعتوں کو خوش آمدید. سیدو لسنرز, میں ہوں آپ سبھی کی ہوسٹ آر جے زینب فاطمہ, اور آپ سب ٹیون کر رہے ہیں آپ کا اپنا پسندیدہ پروگرام ٹی وی ڈائیلاگ, صرف اور صرف آپ کے اپنے فیوریٹ ریڈیو اسٹیشن ریڈیو فضا 97.1 ایف ایم پہ. اور جیسا کہ لسنرز آپ سبھی کو معلوم ہے کہ ریڈیو فضا 97.1 ایف ایم ہی ہے وہ واحد پلیٹ فارم جہاں آپ کو ملتی ہے انفارمیشن, ساتھ ہی ساتھ ہوتی ہے میری اور آپ کی کمیونیکیشن, اور پھر ہم لے کر آتے ہیں ہر آنے والے نئے دن کے ساتھ نئے بے حد بہت سارے ٹاپکس. سو کوشش تو یہی کی جاتی ہے کہ ہر دن ہم پروگرام میں شامل کریں ایک عدد ایسا ٹاپک جو کہ معلومات سے بھرا ہوا ہو, جس کی بدولت آپ کو ملے بے حد انفارمیشن, آپ کے نالج میں اضافہ ہو, اور کہیں نہ کہیں آپ کو زندگی میں ملے موٹیویشن. ویل لسنرز, اسی کے ساتھ ساتھ ہم اس چیز کا بھی بھرپور خیال رکھتے ہیں کہ کہیں آپ ہماری باتیں سن سن کے بور نہ ہو جائیں. سو اس کے لیے ہم پروگرام میں شامل کرتے ہیں آپ کے ہی ریکمینڈیڈ کلامس کو اور ٹریکس کو. ویل جیسے کہ ہے آج فرائیڈے, سو آپ سبھی کو معلوم ہے کہ فرائیڈے کے حوالے سے پروگرام کا پیٹرن تھوڑا سا ڈفرینٹ ہے, کیونکہ آج ہم شامل کریں گے آپ سب کے ریکمینڈیڈ کلام. سو ویل لسنرز, ان تمام تر چیزوں کو کل ملا کر بن جاتا ہے ڈیوا ڈائیلاگ کا پیٹرن, اور ہم بھرپور کوشش کرتے ہیں کہ ہم اپنے اس پیٹرن کو اسی طرح سے برقرار رکھیں جس طرح سے ہمارے لسنرز کو پسند ہے, اور کوشش یہی رہتی ہے کہ آپ کی تمام تر کیوریز کو فلفل کیا جائے. سو ہمیشہ کی طرح آج بھی ٹھیک 10 بجے سے لے کے ٹھیک 12 بجے تک ہم اور آپ رہنے والے ہیں. ساتھ ساتھ گپ شپ کا سلسلہ ہوگا, بہت ساری انفارمیشن شیئر کی جائے گی, ساتھ ہی ساتھ پروگرام میں شامل ہوں گے کلام, اور جیسا کہ آپ سبھی کو معلوم ہے کہ آج ہے فرائیڈے. سو فرائیڈے کو ہم پروگرام میں شامل کرتے ہیں فرائیڈے گرو سیگمنٹ, جہاں ہم بات کرتے ہیں کچھ آرگینک ریمیڈیز کی, اور میں آپ سے شیئر کرتی ہوں کچھ ایسے گھریلو ٹوٹکے جو نہ صرف آپ کی اسکن کو بدل دیں گے بلکہ آپ کی اوور آل شخصیت میں بھی ایک نکھار لے کر آئیں گے. ساتھ ہی ساتھ ہوتی ہیں مزیدار سی ریسیپیز بھی ڈسکس. سو اسی طرح سے کل ملا کر بن جاتا ہے ڈیوا ڈائیلاگ. سو ویل لسنرز, آج کے دن کا باقاعدہ طور پر آغاز کرتے ہیں, اور آج کے پروگرام کا بھی سب سے پہلے پوچھ لیتے ہیں آپ کا حال چال, کیسے ہیں آپ سب؟ اس امید کے ساتھ کہ آپ سب ہی ٹھیک ٹھاک ہوگے, خیریت سے ہوگے, اور اس خوبصورت دن کا آغاز کر چکے ہوگے. ویل لسنرز, اگر آپ نے ابھی تک اس خوبصورت سے دن کا آغاز نہیں کیا تو گھبرانے کی کوئی بات نہیں, آئیے مل کر کرتے ہیں اس خوبصورت سے دن کا آغاز ہم اور آپ ایک ساتھ. سو ویل لسنرز, آج کے دن کے حوالے سے آپ کے کیا پلانس ہیں, کیا کرنے کا ارادہ رکھتے ہیں, ہم سے شیئر کریے گا, کس طرح سے شیئر کریں گے وہ بھی میں آپ کو آگے چل کر بتاتی ہوں. ساتھ ہی ساتھ وہ تمام تر لسنرز جنہوں نے ابھی تک اس خوبصورت دن کا آغاز نہیں کیا, آئی نو آپ سبھی کے مائنڈس میں ہوں گے بہت سارے ڈاؤٹس, سو آپ بھی ہم سے شیئر کر سکتے ہیں کہ آج کے دن کے حوالے سے اسپیسیفکلی آپ کے کیا پلانس ہیں. سو ہو سکتا ہے کہ ہم آپ کو کوئی اچھی سی ایڈوائس دے دیں, یا پھر سم ٹائمز ایسا بھی ہوتا ہے کہ انسان کسی بھی چیز کو لے کر ہو جاتا ہے بے حد کنفیوز. سو ہو سکتا ہے کہ ہماری ریکمنڈیشن سے آپ کی وہ کنفیوژن اور کانفلکٹ دور ہو جائے. سو ویل لسنرز, اس کے لیے تو آپ کو ہم سے شیئر کرنا ہوگا اپنا آج کا اسکیڈول. سو اب میں آپ کو بتاتی ہوں کہ کس طرح سے آپ ہم سے شیئر کر سکتے ہیں اپنا فیڈ بیک, اپنا اوپینین, ساتھ ہی ساتھ ڈفرینٹ چیزوں کو لے کر پرسپیکٹو. سو ویل لسنرز, اس کے لیے 01157100971 جو کہ ہے میرا اور آپ کا رابطے کا نمبر, ہمارا آفیشیل واٹس ایپ نمبر. سو اس واٹس ایپ نمبر کے تھرو آپ نہ صرف ہم سے شیئر کر سکتے ہیں آج کے دن کے حوالے سے آپ کے کیا پلانس ہیں, کیا گولز ہیں, ساتھ ہی ساتھ آپ ہمیں پروگرام کے حوالے سے بھی سجیشنز دے سکتے ہیں, جیسے کہ آپ کو کس طرح کے ٹاپکس پسند ہیں, کوئی ایسا اسپیسیفک ٹاپک جس کے اوپر آپ ڈسکشن کرنا چاہتے ہیں, یا پھر آپ یہ بھی بتا سکتے ہیں کہ آپ کو کس طرح کے کلامز ہیں پسند. سو ہم بھرپور کوشش کریں گے کہ جو چیزیں آپ ہمیں سجیسٹ کریں گے انہیں کو پروگرام میں شامل کریں.
सो वेल लिसनर्स, आपने करना कुछ यूं है कि आपने कर लेना है इस नंबर को सेव। सेव करने के बाद आपने अपने नाम के साथ कोई भी प्यारा सा पैगाम या जो कुछ आप करना चाहते हैं शेयर हमारे साथ लिखकर भेज देना है। सो हम भरपूर कोशिश करेंगे कि उसे प्रोग्राम में शामिल करें। सो वेल लिसनर, सबसे पहले तो ये बताइएगा कि आप इस वक्त दुनिया के किस कोने में मौजूद हैं और कहाँ से हमें ट्यून कर रहे हैं। और हमारे जितने भी मुस्लिम लिसनर्स हैं ऑल ओवर द वर्ल्ड, उन सभी को जमातुल मुबारक, क्योंकि आज है फ्राइडे और आप सबको मालूम है कि फ्राइडे इज़ द मोस्ट ब्यूटीफुल एंड प्रिकॉशियस डे फॉर ऑल द मुस्लिम कम्युनिटी ऑल अराउंड द वर्ल्ड। सो वेल लिसनर्स, इस हवाले से भी होगी आज के प्रोग्राम में डिस्कशन और गपशप, लेकिन उससे पहले मैं आपसे शेयर कर देती हूँ कि किस तरह से आप हमें ट्यून कर सकते हैं। सो वेल लिसनर्स, पहले तो हमने बात कर ली कि किस तरह से आप अपना फीडबैक, अपना ओपिनियन हमारे तक पहुँचा सकते हैं। तो अब मैं आपको बताती हूँ कि किस तरह से आप हमें ट्यून कर सकते हैं। सो अगर आप हमें ट्यून करना चाहते हैं तो आपको जाना होगा हमारी ऑफिशियल वेबसाइट पर, जो कि है radiofaza.co.uk। सो लिसनर्स, इस वेबसाइट के थ्रू ना सिर्फ आप हमें ट्यून कर सकते हैं बल्कि आप हर तरह की मालूमात हासिल कर सकते हैं। वेल लिसनर्स, इंफॉर्मेशन चाहे वो हो रेडियो फजा 97.1 FM से रिलेटेड, या फिर आप ये जानना चाहते हो कि आपका पसंदीदा आरजे कौन से दिन किस प्रोग्राम में है आने वाला, हर तरह की इंफॉर्मेशन आपको मिलेगी सिर्फ और सिर्फ इस वेबसाइट पे। साथ ही साथ लिसनर्स, अगर आपको ऐसा लगता है कि आपकी आवाज़ भी है दमदार और आप में है पोटेंशियल कि आप भी मेरी तरह बन सकते हैं रेडियो फजा 97.1 FM की इस फैमिली का हिस्सा, सो उसके लिए भी इब्तदाई तमाम तरह इन्फॉर्मेशन आपको मिल जाएगी हमारी वेबसाइट पे। वेल लिसनर्स, अगर आप चाहते हैं कि आपको एक बहुत अच्छा स्मूथ एक्सपीरियंस मिले बिना किसी इंटरप्शन के, बिना किसी ग्लिच के, सो उसके लिए आप हमारी एप्लीकेशन को भी इंस्टॉल कर सकते हैं। अच्छा, सिंपल सा तरीका है, मैं आपसे शेयर कर देती हूँ। अगर आप चाहते हैं कि आप रेडियो फजा 97.1 FM को कहीं पर भी बआसानी ट्यून कर सकें, सो उसके लिए आपको जाना होगा सबसे पहले एप्पल स्टोर, अगर तो आप आईफोन यूज़र हैं, लेकिन अगर आप एंड्रॉयड यूज़र हैं तो आपको जाना होगा गूगल स्टोर। वहां जाके आपने सर्च करना है रेडियो फजा 97.1 FM, एंड विद इन अ फ्यू सेकेंड्स एक पर्पल कलर का स्क्रीन आइकन आप सभी की स्क्रीन पे हो जाएगा डिस्प्ले। जी हाँ, आप सभी बिल्कुल ठीक समझे, यही है हमारी ऑफिशियल एप्लीकेशन। सो बिना टाइम वेस्ट किए जल्दी से कर लीजिए इसको इंस्टॉल और बन जाइए हमारी इस फैमिली का हिस्सा। सो वेल लिसनर्स, ये थे वो सभी तरीके जिनसे आप हमसे और हम आपसे जुड़ सकते हैं। सो एक एक करके मैंने कर दिए हैं आपसे शेयर। वेल, अभी आप पे डिपेंड करता है कि आप किस तरह से हमारी इस फैमिली का हिस्सा बनते हैं और हमें अपनी मौजूदगी का एहसास दिलाते हैं।